اپنی کمائی کا بدھانا پا کے بھیج گیا ہے جنا جنا والا کھیمنا باد اور جنا کے گرو نے رچائی کی سکی درجر کی پاکستان جو جنا آ گیا تو پیاری سات پنڈت ویک روپے روڈ سن پر جنا روڑا اسے سرگر کے پاسیا جی نے سماجی لگائی جی انہوں ہاتھ لاؤ تو ویکو ورگی ریت آر کر روڑا کی تو کری چھائی پھر پاری کری تپسیا کیونکہ سانو تپسوی بنا چاہیے سانو سنت سپاہی بنا میرا سپاہی سنت بھی بنا جتنے راجپال اتنے جوگ بھی دینا اس واسطے مارچ میں پہلا آپ بڑے پار ہر چو بن رہا مہان کیونکہ گھر گھر جا کے پیغام دے دنیا نو واحو نال جوڑنا بابا جی ختم کر دے سن باری کہنے واسطے نہیں یہ کمائی کر کے دنیا نو دے گرو نے پہلا آپ کمائی وڈے بابا جی ایک ویری چملے تو اوپر کفری ایک جگہ ہے اتنے پہنچ کے پورو ماچی کا سماگم آیا جس طرح اج پاٹا والی پورو ماچی تو جیسے لہر خیال آیا چلو بابا جی کے دربار چالیاں پڑی کفری پہنچے ہور بھی سنگت دلی تو ڈیرا تم لاہور چنگ مٹیاں ہور کتاب سملے دیا سنگت اتنے پہنچی رات دیوان لگا مہاراجا پٹیالہ ساری سیوا بابا جی نے انہوں نے سنبھالی ہوئی بڑی سنگت ہوئی رات ایک دو بجے سمارتی ہوئی امرت ویلے پھر کی سنگت تو اس ویلے ہجوری راجی سن پائی صاحب پائی سنتا جس طرح اج کل بابا جی نے ہجوری راجی پائی صاحب پائی شیر وہ کدھرے باہر نہیں وہ تو اتنے سرگر نانک کے پاتشاہ جی حاضر حاضر جان کے صاحبان کیرتن دوارا حاضری کر کے کیرتن سنا کے انہوں نے کسی برسوں چوتھائی بڑی مہر کی انہوں نے بخشا کی تو اج کل جس طرح ہجوری راجی بھائی صاحب بھائی شیر اس ویلے بھائی سنتا سنگھ راجی امرت ویلے کیرتن ہوا پورت ماشی تو دوسرے دن ہاں کس کول گھمایا گرمکڑی نے گریب کہ اس کو مریادا پورو ماشی تو دوسرے دن یہ کیرتن وڈیا بابیا کو لے کے اتنا آنند بنیا کیرتن کا کہ راج ماتا اتنے پربھاوت ہوئے آپ سنگت چوٹ کے باہر آ کے سات سنگت جوڑے جا رہے گرمتری دے گئی کیرتن کا بھوک پایا حکم ہوا سیوکان تھی شبد کی حاضری کر کیرتن آرم کیتا شبد پڑیا کوئی آن ملا رہے میرا پریتم سے آیا ہاں جس تیار بچائی درشن ہر کے سنکیت ہے کرپا کرے تو سدگر میرے ہر ہر کام سے جی سکتے تو تجھے ارادی دکھ بھی تجھے پہ آئی جی پکتے تو ایک ہی راجا دکھ بھی سوکھ بنائی سرمت کاٹ کاٹ سب ارتی اگنی آگ جلائی پکھا پھیری پانی سوا جو دے سنگم جڑی امرت ویل ایک ہونا تھا بابا جی براگ لگا کے جڑے سن اکال پور یہ سویرے سکھ پڑی بابا جی نے براگ لگا کہنے لگے بھائی جی کی پڑے غریب نواز پکھا پھیری پانی سوا جو دے بابا جی کہنے لگے کدے پکا پھیریا بھی ہے کہ ایویں پڑی جائے کدے سنگت واسطے پانی سوئے ہاتھ جوڑ کے کیا نہیں غریب نواز ابھی تو پنکھیاں پڑھ گئے بابا جی کہنے لگے پھر بھی عمل نہیں کیا تو سانو کس طرح اپدیش کر سکتے
अतिनिर्विय की कृपा। प्यारी सात संगत संत महाराज संत जान जी सारा जन उन्होंने पिता जी का जोड़ी वाला सिंह वाजे तो साथ मन बड़ी निराश कर बाबा जी की प्रसन्नता लैन वास्ते आए। उल्टा लिया जी किसी गुरमुख ने कहा कि उदास ना हो क्योंकि बाबिया की ताड़ना ही ताड़ महापुरुषों को ताड़ते हैं जी उन्होंने कुछ देना मातुरु बच्चे कुछ कहता है जी इन्हों लैस बढ़ाना होता है कुछ उपराला करो सोचिए कि पक्षे का समर्थन क्योंकि उससे बड़ी ठंड होती ख्याल आया भी पानी दे पर पानी बड़ा नीवा चश्मा बड़ी दूर उतों स्नान करके मसा उपर चढ़िया जाए कोशिश की प्यारी सास फिर उसे तीन चुप ने सारा सारा तेल के कनस्तर चश्मे से पौधे पानी भर लिया चढ़ाई चलनी शुरू कर दी बड़ा सा चढ़िया आखिरकार जिसे ऊपर आए तो बाबा जी भी नितनेम तो बाद बाहर निकले चिट्टे दुधवर के बस्तर हो चिट्टा दुधवर का दारा मस्तक से रपी दूर नेत्रा से रपी मस्ती बाबा जी कह रहे हैं दास जैसे सारा जत्था पानी लैके ऊपर पहुंचे बाबा जी ने दूर ही वेख्या मुस्कुराहट बाबा जी मुस्कुराहट में भी बड़ी बस्ती मेरे आए कह लगे रखो कि जे तेरे पानी दे चीज रखे तो कह लगे कोई नहीं थके होंगे नहीं गरीब नवाज भावे थक गए पर फिर भी नहीं किया बाबा जी प्रसन्नता आए कह लगे कोई नहीं भावे एक तीर लिया जे हूं पंक्ति पढ़ चुके तो बन गए आपको गरीब बाबा जी कह लगे बाणी कह मत कह असर थोड़ा होंगे कमाई करके कहो दसर पूर रसना का बोलिया कन्ना तक रहे मन से जाके कदे नहीं मन का बोलिया या मन से जाके बन तो बाबा जी इतना वक्त कर रहे कहते सर भाई कमाई करके दुनिया होते इतनी महान काल बाबा जी ने तपस्या की शरीर जी निर्बल हो गया लकड़ी दिया घोड़ियां बना के फड़ के बाबा जी सारी सारी रात खड़ोते रहे इतने वक्त ने फिर केस बढ़ गए क्योंकि इस शरीर को दर्द हो गए कितने सौ न जाए तो इतनी महान धारना चाहिए ऐवें तो दुनिया ने पूजी बाबा जी को क्योंकि बाबा जी ने धन गुरु नानक की पूजा की है इस वास्ते जसान सतगुरु पूजिया तिन हर पूज अज मेरे धन गुरु नानक ने महान तपस्या की भारी करी तपस्या बड़े भाग हटों बनाई भाई साहब भाई गुरुदास जी ने इधर बाबा पहला खचखंड नामित नाम गरीब किया नाम का खजाना लिया प्यारे साधे वास्ते बाबे ने ते नाम गरीबी निम्रता निम्रता सब तो वही है बाबा जी के ध्यान सर जल्दी सब पृथ्वी आई बाजो गुरु गुबार है जल्दी सुनी लुकाई बाबे पेट बनाया उदासी की रीत चलाई फिर दरिया शोधन करत नाम का खजाना ये जरा दुखी रिड़ के सारा गुरमत कट के सतगुरु श्री पातशाह दुनिया में मिलने वास्ते तुर पे फिर किस तरह घर घर के जाके बख्शा देखिया और पिछावा ने दिवाने बेनती करेंगे तो आप सारी खास आप धन हो वे पानों वाले हो गुरमुख महाराज पाए कहते प्यार राजे बैठे अमृत वेले एक खास वक्त दस एक खास सहम दस कल जो भी आरत की चादर उठा के हंस उडारियां मार के आप सहबान सत्खंड भी जुड़े हो देवते बने तुम सारे देवते देवता कौन होंगे जिरा देवते हमारे काम कर रात कौन होंगे जिरा रात हमारे काम कर परे रात कितने बक्की बलहारी गुर अपने दिवहारी सदवार जिन मानते देवते की ये तरफ न लगी तो आओ कई हिसाब से सतगुरु नानक देव पातशाह सुने पवित्र पावन दिन में बख्श करो सर जी किसी तरह आपने चरणा ला